रङ्गराशि मर माट मुनि जीवनको भर केही छैन, उमेर छँदै मोजा गर भैसा छँदै छैन। हो दुई आत्माको मेला खहरेको भेला जस्तो हुन्न।